0: قانون کی اشاعت پر مقدمہ چلا. عدالت نے انہیں 2 سال قید بامشقت کی سزا سنائی اور 500 روپے جرمانہ کیا. جیل میں حضرت نے کس طرح شب و روز گزارے ان کے اس شعر سے اندازہ کیا جا سکتا ہے.
1: کٹ گیا قید میں ماہ رمضان بھی حسرت, کٹ گیا قید میں ماہ رمضان بھی حسرت, گھرچے سامان سحر کا تھا نہ افطاری کا.
0: قید سے رہائی کے بعد حسرت کے سیاسی خیالات میں اور شدت پیدا ہو گئی. حسرت موہانی کے مزاج میں سادگی بہت تھی. ان کے لباس اور رہن سہن کو دیکھ کر گمان بھی نہیں ہو سکتا تھا کہ وہ بلند پایا شاعر, ادیب اور سیاستدان ہیں. ایک مرتبہ کانپور کے ایک سوداگر جو حسرت سے عقیدت رکھتے تھے ان سے ملنے آئے تو دیکھا کہ وہ کچھ لکھ رہے ہیں.
2: جی آداب, بجا لاتا ہوں
3: جناب, موہانی کی خدمت میں.
1: ارے آپ, آداب عرض, آداب عرض, آئیے آئیے, تشریف رکھیے.
3: جی جی, شکریہ شکریہ.
1: معاف کیجیے گا, ذرا ایک مضمون لکھ رہا تھا, بس ابھی آپ سے مخاطب ہوتا ہوں.
3: کوئی بات نہیں جناب, کوئی بات نہیں, آپ آرام سے اپنا کام کریں.
1: جی بس.
3: جی,
0: حسرت لکھتے جاتے اور بیچ بیچ میں ان سوداگر سے بات بھی کرتے جاتے. حسرت کی پشت پر ایک پھٹا پرانا پردہ لٹک رہا تھا. وہ پردے کے پیچھے سے کچھ نکالتے اور منہ میں رکھ لیتے اور ڈیسک پر رکھی گڑ کی ڈلی سے تھوڑا گڑ کھا لیتے. سوداگر صاحب خاموشی سے دیکھتے رہتے.
1: جناب بس ذرا سی دیر اور, بس یوں سمجھیے ختم ہی ہوا چاہتا ہے.
3: جی جی, آپ اطمینان سے کام کریں, با خدا میں مزے میں ہوں.
2: یہ تھوڑا سا عجیب ہے, لکھ بھی رہے ہیں, کھا بھی رہے ہیں, کیسے پوچھوں.
0: جب ضبط نہ ہوا تو عرض کیا,
2: موہانی صاحب
1: جی,
2: یہ پردے کی اوٹ سے نکال کر آپ کیا کھا لیتے ہیں؟ کچھ خادم کو بھی عطا ہو.
1: چلیے پھٹی ہوئی بنیان دکھا ہی دیتے ہیں آپ کو.
2: کیا مطلب؟
0: حسرت نے پردے کے پیچھے سے مٹی کی ہنڈیا نکالی جس میں سوکھی روٹیاں پانی میں بھیگی ہوئی تھی.
1: یہ لیجیے, کھا لیجیے میاں, فقیروں کا کھانا تم رئیس نہ کھا پاؤ گے.
2: کیا سوکھی روٹی پانی میں بھیگی ہوئی؟
1: آج تیسرا واقعہ ہے, شکر ہے سوکھی روٹی میسر ہو گئی, بڑی تسکین ہو گئی.
2: یا خدا,
1: نوش فرمائیے میاں.
2: لائیے
1: کھائیے.
4: ہم مشکور ہیں ان تمام شعرا اور سخنور حضرات کے جو مشاعرے میں شریک ہو رہے ہیں.
0: حسرت مشاعروں میں بھی شریک ہوا کرتے تھے. مشاعروں کے منتظمین شعرا کو سفر خرچ اور کلام سنانے کا معاوضہ بند لفافے میں پیش کرتے تھے.
5: لکھ دیا,
1: شکریہ شکریہ شکریہ. غزل کا آخری شعر ہے, ملاحظہ فرمائیں.
6: ارشاد گرامی.
1: ہے مشک سخن جاری, چکی کی مشقت بھی.
5: واہ کیا بات ہے. ہے مشک سخن جاری,
1: چکی کی مشقت بھی.
5: واہ,
1: ایک طرفہ تماشا ہے حسرت کی طبیعت بھی.
5: ایک طرفہ تماشا ہے حسرت کی طبیعت.
1: کیا بات.
5: क्या।
0: बाद में मुंतजमीन ने उनकी खिदमत में लिफाफा पेश किया।
5: जना क्या खूब गजल कहते हैं आप।
3: मोहानी साहब, मुशायरे की रौनक बढ़ाने के लिए बहुत बहुत शुक्रिया।
1: जी शुक्रिया तो आप सब जनाब का, आपने इस नाचीज को मौका दिया।
5: आप इतनी दूर से यहाँ आए, आपने अपना कीमती वक्त हमें दिया। ये लिफाफा हमारी तरफ से।
1: जी नहीं नहीं नहीं, नहीं।
3: मोहानी साहब, ये तो महज टिकट का खर्च है जनाब।
1: माफ कीजिए, मुझे सफर का खर्च नहीं चाहिए।
3: नहीं, दरहकीकत बात यह है कि मैंने सफर पर कुछ खर्च ही नहीं किया है।
5: क्या
1: जी? एक गार्ड मुझे अपने साथ डिब्बे में बैठा कर ले आया। टिकट तो नाचीज ने खरीदा ही नहीं।
3: अरे मान साहब,
1: शेरो शायरी पसंद करते हैं वो गार्ड साहब। चंद अशार सुनाए, सुकून से सफर कट गया। बस वो आज वापस जा रहे हैं गार्ड साहब, ये टिकट हम फिर से वापस चले जाए।
5: आप भी मान साहब। लेकिन मान साहब, नाचीज को इतनी खिदमत का मौका तो थी।
1: नहीं नहीं, माफ कीजिए, ये तो आपके साथ ज्यादती होगी। मैं खामखा खर्च कैसे ले सकता हूँ आपसे?
3: मोहानी साहब, खामखा खर्च कैसा?
1: देखिए जनाब, जब मैंने कुछ टिकट पर खर्च ही नहीं किया तो आपसे इखराजात लेने का तो सवाल ही नहीं पैदा होता।
5: मोहानी साहब, आपसे लफ्जों में नहीं जीत सकते हम। ठीक है, जैसे आपकी मर्जी।
0: उस जमाने में स्वदेशी तहरीक शुरू हो चुकी थी। इस तहरीक का मतलब था कि अपने ही मुल्क की बनी हुई चीजें खरीदी और इस्तेमाल की जाएं, विदेशी माल का बायकॉट किया जाए। उन्होंने खद्दर का इस्तेमाल पहले ही शुरू कर रखा था। अवाम में भी स्वदेशी माल के इस्तेमाल को राइज करने के लिए हसरत ने अलीगढ़ के मोहल्ला रसलगंज में एक स्वदेशी स्टोर खोला, जो कामयाबी से चला। 1920 में हसरत अलीगढ़ को खैर बात कहकर कानपुर आ गए और यहां भी एक स्वदेशी स्टोर कायम किया। हसरत मोहानी अपने एक दोस्त के घर में मेहमान थे। कड़ाके की सर्दी पड़ रही थी।
5: अरे लीजिए ना हसरत साहब, थोड़ा तो और लीजिए।
1: बस बस भाई, अब तो बहुत ज्यादा हो गया।
5: आपने कुछ खाया ही नहीं।
1: कुछ नहीं खाया? यहाँ गला कह रहा है कि माफ करो भाई, खाना गले तक आ गया। वैसे आज ठंड कुछ ज्यादा ही नहीं पड़ रही।
5: जी बजा फरमाया आपने, आज तो भला की ठंड है। मैं अभी आपको कंबल देता हूँ, ये लीजिए। आपका सोने का इंतजाम यहाँ कर दिया है, अब आप आराम करें।
1: इतना खूबसूरत और मुलायम कंबल।
5: जी, और काफी गर्म भी है। इसको ओढ़ के चैन से सोइए।
1: शुक्रिया जनाब, बहुत बहुत शुक्रिया।
5: जी शब्बा खैर।
1: शब्बा खैर।
5: बला की ठंड है,
1: लेकिन इतना कीमती और मुलायम कंबल, लगता है विदेशी माल है। नहीं नहीं नहीं, ये मैं नहीं ओढ़ सकता। मैं मुल्क के साथ गद्दारी नहीं कर सकता। मुझे सिर्फ देसी चीजें ही इस्तेमाल करने का हक है और यही मेरा फर्ज भी है। तो जनाब कंबल जी, आप तशरीफ उधर ले जाए। अरे हसरत, तू रात बेकंबल ही गुजार ले।
0: हसरत रात भर सर्दी में कांपते रहे, मगर वो कंबल नहीं ओढ़ा। इस ख्याल से नहीं ओढ़ा कि ये विदेशी माल है। हसरत एक सच्चे मजहबी इंसान थे। उन्होंने नात और मनकबत के अलावा श्री कृष्ण की।